0: آپ سے رابطہ کرتے ہیں کہ جی ہم یہ حالات وہاں پہ پیدا ہو گئے ہیں, آپ خبریں سنیں یا آپ ڈائریکٹ امبیسی پہنچ جائیں یا آپ یہاں سے جتنی جلدی ہو سکتا ہے وہ نکل جائیں.
1: تو وہ آپ ڈاؤن لوڈ کر سکتے ہیں وہ ایپ.
0: جی, تو یہ ایپ کا نام ہے رائز اخلاق.
1: یا رائز اخلاق,
0: یا تو آپ کہیں پہ بھی کسی ملک میں بھی جائیں, بے شک کہ وہاں پہ امن ہو جو بھی ہے, لیکن حالات بدلتے جو ہے وہ پتہ نہیں ہوتا. لیکن تو یہ ہے کہ وہ آپ کو انفارم کرتے رہتے ہیں اگر وہاں پہ کوئی اس طرح کے.
1: اچھا, اس کے علاوہ اگر آپ ایپ استعمال نہ بھی کریں تو وہ لوگ جو فار ایگزامپل پاکستان جاتے ہیں اور ان کے پاس ڈینش پاسپورٹ ہے, تو یہ بہت ضروری ہے کہ وہاں پہ جاتے ہی ڈینش امبیسی کو فون کر کے ان کو بتا دیں کہ میں یہاں پہ ٹھہرا ہوں اور میرے پاس یہ ڈینش پاسپورٹ نمبر ہے. خدا نہ خاصا کچھ ہو جائے تو پھر امبیسی جو ہے وہ فوراً ایکشن میں آ جاتا
0: ہے. لیکن بشیر صاحب, اس کی ایک شرط یہ بھی ہے کہ اگر بے شک کہ آپ کے پاس ڈینش پاسپورٹ ہے, لیکن ہمارے بہت سے لوگوں نے نکاب کارڈ جو ہے وہ اوورسیز آئیڈینٹی کارڈ جو ہے وہ رکھا ہوا ہے یا پاکستانی پاسپورٹ رکھا ہے. تو ڈیپینڈ ہے کہ آپ کون سی نیشنلٹی سے پاکستان میں انٹری کر رہے ہیں.
1: ایگزیکٹلی, آپ نے بڑا اچھا کیا بتا دیا, کیونکہ جن لوگوں کے پاس ڈبل نیشنلٹی ہے اور وہ پاکستان جاتے ہیں تو میری تو ان کو یہی جو ہے گزارش ہے, کیونکہ اگر آپ کے پاس کارڈ ہے تو آپ کو ویزا لینے کی ضرورت نہیں, لیکن اگر آپ ڈینش پاسپورٹ سے اندر داخل ہوتے ہیں تو پھر ڈینش امبیسی جو ہے وہ آپ کی مدد کر سکتی ہے, خدا نہ خاصا کچھ ہو جائے. اچھا, ابھی ہم باتیں کر رہے تھے نئی ٹیکسیوں کی, تو ابھی ایک نئی امریکن برگر چین بھی ڈینمارک میں آ گئی ہے, کیونکہ میکڈونلڈ اور برگر کنگ جو ہے وہ تو کافی عرصے سے ہیں یہاں پہ, تو اب ایک نئی چین آئی ہے, وہ ایک بین الاقوامی امریکن چین ہے فائیو گائز. تو انہوں نے ڈینمارک میں جو ہے سب سے پہلے تو فیلڈس میں انہوں نے کھولا ہے. کہا جاتا ہے کہ ان کی فوڈ بڑی اچھی ہے, سستی ہے دونوں برگرز کے مقابلے میں, تو وہ لوگ جو فیلڈ وغیرہ جاتے ہیں یا میکڈونلڈ برگر استعمال کرتے ہیں تو ان کو بھی چاہیے کہ اب وہ تھوڑا سا جو ہے ان کے پاس چوائس آ گیا. اچھا, اے آئی کے حوالے سے ایک اور نئی خبر ہے. جیسے اے آئی کے لیے مختلف ایپس ہیں, آپ چیٹ جی ڈی پی پہ جا سکتے ہیں, ان کی ڈیپ سیک ہے. اب انہوں نے ایک نئی ایپ بنائی ہے چائنا نے, جو 80% زیادہ تیز ہے موجودہ جو ہے آرٹیفیشیل انٹیلیجنس کی ایپس کے مقابلے میں. تو یہ جو نیا ڈیٹا سسٹم ہے اور وہ فری ہے, اس میں آپ کو پیسے نہیں دینے پڑتے. آپ انٹرنیٹ پہ جا کے اس کی ایپ کو اگر آپ ڈاؤن لوڈ کریں تو یہ آپ کو مفت جو ہے, اور خاص طور پہ وہ اسٹوڈنٹ جو کہ نیوٹرل انفارمیشن چاہتے ہیں, تو اس کے لیے یہ جو اے آئی کی جو ایپ ہے بہت ہی اچھی ہے اور بڑی معلوماتی ہے. اچھا, اس کے بعد ایک اور خبر جو ہے ہم دینا چاہتے ہیں کہ کئی فیملیز جو ہیں ان کے ہاں اندرونی طور پہ کافی جھگڑے آ رہے ہیں. تو بچے کیا کرتے ہیں, وہ انٹرنیٹ کے اوپر وہ ویڈیو یا فوٹوز لگا دیتے ہیں ایک دوسرے کی, اور اس سے جو ہے ایک تو فیملی کو پرابلم ہوتے ہیں, دوسرے یہ ہے کہ ان کی فوٹوز کو مس یوز کیا جا سکتا ہے. تو وہ لوگ جو ایک دوسرے کے ساتھ بحث مباحثے میں آتے ہیں یا کوئی ان کا کوئی جھگڑا ہوتا ہے ینگ لوگ, تو پلیز آپ اپنی یا ان کی کوئی ایسی ویڈیو فوٹو بنا کے انٹرنیٹ پہ نہیں ڈالیں, کیونکہ یہ مس یوز بھی ہو سکتی ہیں یہ جو انٹرنیٹ وغیرہ ہے. تو یہ بہت ضروری ہے کہ ہمارے نوجوان جو ہیں ان چیزوں کو سوچیں, اور خاص طور پہ وہ لوگ جن کے تعلق کا مسئلہ, ایک لڑکا لڑکی ان کے اچھے دوستی تھی اور وہ پھر ان کا جھگڑا ہو گیا, تو بجائے اس کے کہ آپ وہ فوٹوز ان کی انٹرنیٹ پہ ڈالیں, آپ ان کے ساتھ بات کر سکتے ہیں اور اس مسئلے کو حل کر سکتے ہیں, کیونکہ یہ جو انٹرنیٹ پہ جو فوٹوز وغیرہ ویڈیو ڈالتے ہیں تو یہ مس یوز بھی ہو سکتی ہیں. اچھا, ایک اور بھی خبر ہے, وہ ایک پروفیسر ہیں ہمارے ڈینش یونیورسٹی کے, انہوں نے وہ لوگ جو گرمیوں کی چھٹیوں میں مختلف جگہوں پہ ایز اے ٹورسٹ جاتے ہیں ان کے لیے انہوں نے کہا ہے کہ پلیز آپ ہمیشہ جیسے ہم پہلے کہہ رہے تھے آپ ایک جگہ پہ جانے سے پہلے اس جگہ کی معلومات ساری اکٹھی کریں. اور جب ایک یہ سروے کیا ہے, انگلینڈ میں بھی ایک سروے کیا گیا یونیورسٹی میں, یونیورسٹی کالج لنڈن نے, اور انہوں نے بھی کہا کہ یہ بہت ضروری ہے کہ خاص طور پہ ٹیمپریچر یا کوئی وہاں پہ موسمیات چینجز ہیں اس کے لیے آپ جو ہے اس چیز کو اپنے خیال میں رکھیں. ہاں ایک اور بات, خاص طور پہ وہ لوگ جو بزرگ ہیں جو ہماری عمر کے ہیں, جب وہ گرمی والے علاقے میں جاتے ہیں تو اس سے بہت نقصان ہوتا ہے. ابھی بتایا جا رہا ہے کہ یورپ میں اس 10,000 بزرگ لوگ جو ہیں ان کی ڈیتھ ہوئی ہے جو جون میں جب جو گرمی کی لہر آئی تھی. یہ ڈیٹا انہوں نے اکٹھا کیا ہے برسل میں. تو خاص طور پہ بزرگ لوگ ہیں جب وہ سفر کرتے ہیں ان کو بھی تھوڑا سا خیال کرنا چاہیے اپنی صحت کا جب وہ ایسے علاقوں میں جاتے ہیں. اور ایک اچھی خبر ڈنمارک کے حوالے سے یہ ہے کہ دو سروے آئے ہیں جس میں بتایا گیا ہے کہ یورپ میں ڈینش لوگ جو ہیں وہ بڑے, ان کی عمر بھی کافی بڑھتی جا رہی ہے, اس لیے کہ ہمارے شہر جو ہیں خاص طور پہ کوپن ہیگن, وہ یورپ کا سب سے کیا کہتے ہیں ہائی اسٹینڈرڈ آف لیونگ کا شہر ہے. اور یہاں پہ جرائم بھی بہت کم ہیں, کنفلکٹ کم ہیں, پولیٹیکل اسٹیبلٹی زیادہ ہے, اور انفراسٹرکچر تو بہت ہی اچھا ہے. تو کوپن ہیگن کو جو ہے فرسٹ پرائز اور فرسٹ پوزیشن آئی ہے. اور اس کے بارے میں جب پوچھا گیا کہ اس کی وجہ کیا ہے تو وہ یہ کہتے ہیں کہ کوالٹی آف لائف جو ہے ڈنمارک میں, سویڈن, ناروے اور اسکینڈینیویا میں وہ سب سے اچھی ہے پورے دنیا کے ممالک میں. تو جو انڈیکس ہے, کینیڈا بھی اس میں شامل ہے, یو ایس اے نہیں ہے, لیکن ہماری طرف کی دنیا جو ہے پاکستان انڈیا کی طرف وہ بالکل ہی نیچے ہیں. تو آخر میں صحت کے بارے میں ایک دو خبریں ہم آپ کو دے دیتے ہیں. جیسے ہم نے پہلے بھی بات کی ہے کہ بزرگ لوگ جو ہیں خاص طور پہ جو پینشن پہ چلے جاتے ہیں وہ کہتے ہیں کہ ناروے اور سویڈن اور ڈنمارک میں اتنی فیسلٹیز ہیں بزرگ لوگوں کے لیے کہ وہ اپنی لائف نہ صرف بڑھ جاتی ہے بلکہ کوالٹی آف لائف ان کی بہت بہتر ہو جاتی ہے. تو میں اپنے پاکستانی بزرگ لوگ جو اسکینڈینیویا میں رہتے ہیں ان سے گزارش کروں گا کہ وہ بھی ایکٹیویٹیز میں حصہ لیا کریں. یہاں پہ بڑی بزرگ لوگوں کی آرگنائزیشن ہے, سینئرز آرگنائزیشن ہے, ایک اور آرگنائزیشن ہے جو بہت بڑی ہے بزرگ پینشنرز کے لیے, آپ اس میں حصہ لیں. وہاں پہ ایکٹیویٹیز بہت ہوتی ہیں, خاص طور پہ خواتین وغیرہ کے لیے انہوں نے بڑی ایکٹیویٹیز کی ہیں. تو یہ بھی ایک بڑی اچھی بات ہے کہ اگر آپ اپنی کوالٹی آف لائف رکھنا چاہتے ہیں تو آپ اپنے آپ کو ایکٹیو رکھیں, یہ بہت ضروری ہے. ہم نے پچھلے دو ہفتوں میں بتایا تھا کہ ایک خاص قسم کے لاروا, وہ کیڑے جو ہے وہ پورے ڈنمارک میں وہ مختلف درختوں میں پائے جاتے ہیں, خاص طور پہ ای تھری جو ہوتا ہے نا اس پہ. تو ابھی وہ کوپن ہیگن میں بھی پچھلے دو ہفتوں سے یہ محکمہ صحت بتا رہا ہے کہ آپ جب فارسٹ وغیرہ میں سیر کے لیے جائیں تو تھوڑا سا خیال رکھیں, اور درختوں میں اگر بیٹھیں تو زیادہ جھاڑیوں میں ہاتھ واتھ نہیں ماریں, کیونکہ اگر وہ جو اگر وہ ہے اگر آپ کے لگ جائیں وہ جو ہے لاوا تو اس سے آپ کی جس آپ کی جو جلد میں کافی تکلیف ہوتی ہے. ویکسینیشن کی اگر ہم بات کریں تو یہ بتایا جاتا ہے کہ کئی بیماریوں کے لیے ڈنمارک میں ویکسینیشن کی سہولت موجود ہے. تو یہ ڈینش اکانومی اتنی اچھی ہے کہ وہ بالکل اس چیز کا خیال کرتے ہیں کہ اگر کوئی نئی بیماری آئے یا اگر نئی ویکسینیشن ہو تو اس کے لیے فوراً وہ عوام کو بتا دیتے ہیں کہ یہ ویکسینیشن اب استعمال کریں. اور اب پتہ چلا ہے کہ اکثر لوگ جو ہیں وہ ویکسینیشن کو استعمال کرتے ہیں, یہ بھی ایک اچھی بات ہے اپنی صحت کے لیے. اور آخر میں ہم بزرگ لوگوں کے لیے ایک جو ڈاکٹرز کی طرف سے محکمہ صحت یہ کہتا ہے کہ جن لوگوں کا شوگر کا پرابلم ہے تو ان کو چاہیے کہ شوگر بالکل بند کر دیں, یہ جو وائٹ شوگر ہے یا دوسری شوگر, اور پانی کا استعمال آپ بہت کریں, ایک دو لیٹر پانی دن میں پیا کریں, اور موومنٹ کرتے رہا کریں, بیٹھے نہیں صوفے کے اوپر, موومنٹ کرتے رہا کریں, اور کھانے ایسے کھائیں مثلاً فروٹ وغیرہ ہو گئے, بادام, پستہ, سیلڈ اور بیریز وغیرہ کا زیادہ استعمال کریں, فیٹ بہت کم استعمال کریں, ہیلتھی فیٹ بھی ہے وہ استعمال کریں اس کے بجائے, اور ویجیٹیبل جو ہے جس میں زیادہ فائبر ہوتا ہے وہ استعمال کریں, اور بجائے اس کے کہ آپ ایک دفعہ پہ زیادہ سے زیادہ کھانا کھائیں, تو آپ بجائے اس کے چھوٹے چھوٹے پورشن میں جو ہے کھانا کھائیں, اس سے یہ ہے کہ آپ کا معدہ بھی ٹھیک رہتا ہے اور آپ کا غذا ہضم جو ہے وہ بہتر ہوتی ہے. تو رضا بھائی یہ تھی چند ایک خبریں صحت کے بارے میں, اور چھوٹی چھوٹی معلومات, ہمیں امید ہے کہ ہمارے سامعین اور ناظرین جو ہیں ان کو ان معلومات کا کچھ فائدہ ہوگا. تو اب ہم چلتے ہیں اپنے محترم جناب نصر ملک صاحب کی طرف. نصر بھائی السلام علیکم, کیا حال ہے آپ کا؟
2: جناب وعلیکم السلام, حال بہت اچھا ہے.
1: اچھا جی,
2: اور خاص طور پر آپ نے یہ جو شوگر کے مریضوں کے لیے معلومات مہیا کی ہیں یہ بہت اہم ہیں.
1: جی,
2: اور آپ دیکھتے ہیں کہ شوگر ٹو کی بیماری جو زیادہ تر بوڑھے لوگوں میں پائی جاتی ہے,
1: جی,
2: وہ بہت ہے یہاں پر, اور اس کے لیے ہر طرح کا احتیاط جو ہے وہ بہت لازمی ہے.
1: بالکل درست کہا آپ نے. جی جی,
2: کسی بھی قسم کی,
1: جی,
2: آپ نے چربی کا ذکر کیا, ہمارا آپ دیکھتے ہیں کہ ہماری پاکستانی برادری میں مرغن غذائیں کھانے کی بہت روایت ہے.
1: جی,
2: چٹ پٹے کھانے اور زیادہ تیل کا استعمال جو ہے وہ اچھا نہیں ہے.
1: بالکل,
2: اس سے اجتناب کرنا چاہیے.
1: جی جی. اچھا, ایک اور چیز جو نصر بھائی میں آپ کے سامنے پیش کرنا چاہتا ہوں, ہمارے اکثر دیکھا کہ جن لوگوں کا, جو لوگ دوائی لیتے ہیں ڈائبٹیز کے لیے, شوگر کے لیے, تو جب وہ مٹھائیاں وغیرہ کھاتے ہیں تو اگر آپ ان سے پوچھیں کہ آپ یہ نہیں کھائیں تو کوئی بات نہیں, ایک گولی اور ہم کھا لیں گے. اس کا بھی لوگوں کو خیال رکھنا چاہیے کہ ایک گولی کھانے سے وہ شوگر جو آپ کی لانگ ٹائم شوگر ہے وہ کم نہیں ہوتی. تو پلیز آپ مٹھائیاں جو خاص طور پہ جن میں زیادہ شوگر ہوتی ہے اس کو بالکل استعمال نہیں کریں, یہ زہر کی طرح ہے.
2: جی, آپ نے بہت اچھی بات کی, اور آپ نے دیکھا ہے کہ ہماری پاکستانی مٹھائیاں اور سویٹس جو ہیں وہ دینش معیار سے کہیں زیادہ
1: میٹھی ہوتی ہیں. جی جی,
2: اور چینی کی وجہ سے ہوتی ہیں. پھر اس کے ساتھ وہ یہاں پتہ نہیں گھی میں بناتے ہیں یا تیل میں بناتے ہیں, چکنائی بہت زیادہ ہوتی ہے.
1: جی ضرور,
2: اور یہ چیز جو ہے یہ بہت ہی مضر بتائی جاتی ہے لوگوں کے لیے جو شوگر ٹو کے مریض ہیں.
1: جی جی بالکل,
2: اور یہ آپ نے بڑا اچھا اتباع کیا. ہمارے لوگ تو جلیبیوں پر یوں پیچ کھاتے ہوئے گر پڑتے ہیں, جی, اور زردے کا منہ زرد کرتے ہوئے آج یوں آگے بڑھ جاتے ہیں کہ بس پلیٹ خالی ہوئی اور دوسری بار.
1: بالکل. اور پھر یہ کہ انسسٹ کرتے ہیں, اگر آپ کہیں نہیں کہ میں نہیں کھاتا تو کہہ نہیں نہیں ایک چھوٹی سی کھا لو, کچھ فرق نہیں پڑتا.
2: اس سے اجتناب کرنا چاہیے.
1: جی جی بالکل,
2: یہ خود اپنے لیے اور اپنے خاندان کے لیے بہت اچھی چیز ہے.
1: اس لیے سر بھائی ایک مینگو کا سیزن بھی آیا ہوا ہے, اور مینگو بھی جو ہے نا بہت سویٹ ہوتا ہے, اس میں بہت شوگر ہوتی ہے, تو لوگوں کو خیال کرنا چاہیے کہ مینگو جو خاص طور پہ جن کو شوگر کا پرابلم ہے, ڈائبٹیز ہے, پلیز مینگو سے آپ 2000 کلومیٹر دور رہیں. آپ
2: 2000 کلومیٹر دور ہوئے تو پھر یہاں سے پاکستان پہنچ گئے.
1: دبئی تک.
2: اور وہاں تو آم ہی آم ہے.
1: جی ہر طرف آم ہے. آپ تو
2: آپ نے یہ بھی بڑا اچھا کہا.
1: جی,
2: لیکن آم جو ہے وہ اس سے شوگر کے مریضوں کے لیے اچھا نہیں ہے.
1: بالکل,
2: لیکن اتنا نہ کھائیں کہ آپ محسوس کریں کہ آپ کے جسم میں کوئی تبدیلی رونما ہو رہی ہے.
1: ڈیفینیٹلی, بہت بہت شکریہ.
2: کھا لیں, آدھا آم کھا لیں, کوئی نقصان نہیں ہے.
1: جی,
2: لیکن آم جیسے ہم چوستے ہیں, جب چوسنے بیٹھے تو بس پھر چوستے ہی چلے جاتے ہیں.
1: ویری ٹرو.
2: جب کھانے پہ بیٹھے تو پھر آم ہی آم ہوتے ہیں.
1: آپ نے دیکھا ہوگا مختلف مینگو فیسٹیول ہو رہے ہیں, اور اس میں اتنے بڑے بڑے آم, وہ بڑے ٹیسٹی ہیں, بڑے اچھے ہیں, لیکن یہ ہے کہ وہ جب پیٹ کے اندر جائیں گے ان لوگوں کا جن کا شوگر کا پرابلم ہے تو یہ ٹھیک نہیں.
2: ایک بات بہت خوشی کی ہے,
1: جی جی,
2: کہ میں دو جگہوں پر گیا ہوں عام مینگو فیسٹیول میں,
1: جی جی بالکل,
2: اور میں نے دیکھا ہے کہ کس طریقے سے لوگ اپنے وطن سے آئے ہوئے اس میٹھے پھل کو خریدتے ہیں, چاہتے ہیں, اور پھر ڈبوں کے ڈبے ساتھ لے جاتے ہیں, اور یہ خود پاکستان کی اقتصادیات کے لیے بھی اچھا ہے, اور اس طرح کے میلوں کا انعقاد کرنا,
1: جی,
2: یہ میں تو ایک میلے میں تو میں آپ کے ساتھ گیا تھا,
1: جی جی بالکل, ہم ساتھ میں تھے, شوکت بھائی بھی ساتھ میں تھے,
2: یہ اور آپ کے توسط سے کچھ نئے دوست بھی ملے, تو یہ ساری چیزیں جو ہیں یہ مل بیٹھنے کے بہانے بھی ہیں, ایک دوسرے کی خبر اور صحت کے بارے میں جاننے کے مواقع بھی ہیں, اور پھر آپ نے دیکھا ہے کہ ہمارے نوجوان لڑکے لڑکیاں جو ہیں وہ کتنے متحرک تھے سب چیزوں کے لیے, اور یہ جو بیلا گوپ میں ہوا تھا میلہ, جی, یہ تو ایک عجیب طرح کا منظر پیش کرتا تھا,
1: اور وہاں پہ مختلف سٹارز لگائے ہوئے تھے,
2: انہوں نے بہت اچھا کیا کہ ایک بہت بڑے شادی گھر میں یہ میلہ منعقد کیا, جہاں موسمی بارش جو تھی اس کا کوئی خاص اثر نہیں ہوتا تھا,
1: جی جی بالکل,
2: اور لوگ اندر یوں تھے کہ بس صرف عام وجہ سے پاکستانی ایک جگہ پر اکٹھے ہو گئے, اور پاکستانی ہی نہیں تھے, ان میں کئی عربی بھی تھے, کئی اور لوگ بھی تھے جن کو معلوم تھا کہ یہاں میلہ ہو رہا ہے,
1: جی جی,
2: اور عام آئے ہوئے ہیں,
1: بالکل,
2: اور میں نے دیکھا باشی بھائی آپ حیران ہو جائیں گے, کچھ چھ چھ سات سات پانچ پانچ چار چار ڈبے لوگ اٹھائے ہوئے جا رہے ہیں, جن میں چھ چھ سات سات پتہ نہیں کتنے عام ہوتے ہیں, اور یہ ایک بہت بڑی بات تھی, اور ایسا اہتمام کرنے والوں کو ہم مبارکباد ہی دے سکتے ہیں کہ ایسے اجتماعات سے کم از کم پاکستانی میں پاکستانیت کا احساس پیدا ہوا.
1: ویری ٹرو. اچھا نصر بھائی, پاکستان کے توسط سے اگر ہم بین الاقوامی نیوز پہ آپ کی رائے لیں تو ہم شروع کرتے ہیں. آپ کو یاد ہوگا امریکہ میں پولیس نے ایک شخص کے گردن پہ وہ جوتے بوٹ رکھ کے اس کو سانس نہیں لے سکتا تھا اور اس کو مار دیا تھا انہوں نے, تو یہی ایک بات اٹلی میں بھی ہوئی ہے اور اس کے اوپر بہت پروٹیسٹ ہو رہے ہیں, کیونکہ یورپ کی پولیس نارملی جو ایسی حرکتیں نہیں کرتی, لیکن یہاں بھی وہ گلے پہ ہاتھ ڈال کے مروڑنا یا ٹانگ اپنے جوتے رکھنے, تو اٹلی میں اس کا جو ہے بہت اس کیس نے جو ہے بہت ہلا کے رکھ دیا ہے اس سوسائٹی کو. وہ کہتے ہیں کہ جیسے امریکہ کی جو امریکہ میں جو پولیس کرتی ہے وہ ابھی یورپ میں بھی ایسے ہونا شروع ہو گیا. اس کے بارے میں آپ کیا کہیں گے؟
2: آپ نے بالکل کہا کہ ایسے واقعات جو ہیں وہ امریکہ میں تو خیر رونما ہونا
1: روزانہ ہوتے ہیں, جی جی
2: روزانہ ہوتے ہیں, کوئی اچنبے کے میں, لیکن یورپ میں ایسے واقعات اور وہ بھی پولیس کے ذریعے رونما ہونا اچھا نہیں ہے,
1: جی جی,
2: اس رویے کو بہت سختی سے دیا جا رہا ہے کہ ایسا کیوں ہے.
1: جی جی,
2: دیکھا یہ گیا ہے کہ جب پولیس کسی کو گرفتار کرنے لگتی ہے یا کسی پر ہاتھ اٹھاتی ہے تو وہ شخص وہ فرد مشتعل ہو جاتا ہے کہ وہ اپنی گرفتاری سے بچنے کے لیے یا تو بھاگنے کی کوشش کرتا ہے یا پھر پولیس کو موقع وغیرہ دکھانا شروع کر دیتا ہے. تو ایسی باتوں سے اجتناب کرنا چاہیے. پہلی بات تو یہ ہے, اگر خدا نخواستہ پولیس آپ کو کھڑا کرتی ہے اور آپ کو کسی بھی وجہ سے اس موقع اس چیز کی اس کو ضرورت ہوتی ہے کہ آپ کو گرفتار کیا جائے, تو آپ مزاحمت نہ کریں, کیونکہ مزاحمت کرنے کے بعد پھر پولیس کو یہ اختیار ہے,
1: بالکل,
2: وہ اپنے سکھائے ہوئے جو طریقے ہیں ان کو عمل میں لائے,
1: جی,
2: لیکن یہ طریقے جن کو عمل میں لایا جانا چاہیے یہ حد سے زیادہ تجاوز نہیں کرنے چاہیے. اور ابھی اٹلی میں جو واقعہ ہوا ہے وہ بیان ہی اسی طرح ہے جیسا امریکہ میں رونما ہوتے ہیں,
1: جی
2: جی, اور لیکن آپ نے یہ دیکھا ہے کہ دوسری طرف اسرائیل میں دیکھیے کہ فلسطینیوں کی گرفتاری کے دوران کس کس طرح کے حربے استعمال کیے جاتے ہیں,
1: بالکل,
2: ان پر کوئی نہیں بولتا,
1: جی جی جی جی,
2: لیکن یورپ میں اٹلی میں یہ جو واقعہ ہوا ہے,
1: ایک مراکن کو مارا ہے انہوں نے, ینگ مراکن,
2: وہ ایک مراکو کا تھا نوجوان جس جو مرا, اور یہاں ڈنمارک میں بھی پولیس کے پاس اسی طرح کی تربیت اور ٹریننگ جو ہے وہ موجود ہے, اور آپ کو یاد ہوگا کہ कुछ 4-5 साल पहले टाउन हॉल के सामने ऐसा एक वाकया रूनमा भी हुआ था।
1: जी जी जी जी हाँ, बिल्कुल हाँ।
2: और उस पर बड़ी लेजे हुई थी। तो इससे इससे मैं पुलिस को मुहतात रहने का कहते हुए मैं अफराद से ये दरख्वास्त करूंगा कि अगर खुदा नखास्ता किसी मुजाहरे के दौरान या वैसे ही अब पुलिस आपको गिरफ्तार करने की कोशिश करती है, पकड़ने की कोशिश करती है, तो आप मुजामत ना करें।
1: हाँ, ये बहुत आपने अच्छा कहा, क्योंकि मुजामत करेंगे फिर पुलिस वालों को गुस्सा आ जाता है।
2: यहाँ कानून की अमलदारी है,
1: बिल्कुल,
2: और पुलिस ने अगर आपको गलती से गिरफ्तार कर लिया है तो यकीनन वो माजरत भी करेगी।
1: हाँ, और आराम से बात करें उनके साथ।
2: हाँ, और आप आराम से उनके साथ बात करें, और अगर खुदा नखास्ता ये मामला बिगड़ता है तो फिर अदालत का दरवाजा खुला है,
1: बिल्कुल वहाँ वहाँ जा सकते हैं। अच्छा, अभी पुलिस की हम बात कर रहे हैं, तो अगर हम इसको थोड़ा सा आगे बढ़ाएं, हिंदुस्तान की तरफ जाएं, तो जैसे आपको पता है कि स्टूडेंट मूवमेंट ने पिछले 1.5 महीने से वहाँ पे पार्लियामेंट के सामने एक सिट इन किया हुआ था, और वो जो है सिट इन में उनके मुतालबात ये थे कि वज़ीर तालीम को जो है उसको उसका इस्तीफ़ा वो मांग रहे थे, क्योंकि वहाँ पर कई स्टूडेंट जो हैं जब वो एग्ज़ाम के करीब आते हैं तो वो पेपर जो एग्ज़ाम के पेपर वो किसी न किसी तरीके से जो है वो किसी कोई उनको बेच देता है, और वो फिर दोबारा उनको एग्ज़ाम के लिए कहा जाता है। तो उसकी वजह से जो वहाँ पे सिटिंग हुई, तो पहले तो पुलिस ने लाठी चार्ज की और छर्रों वाली गोलियाँ चलाईं, उसके बाद जब ये रेजिग्नेशन हुआ तो लोग ये समझ रहे थे कि पुलिस जो है ये बिल्कुल जो है अब उसका हाथ भारी है, लेकिन ये देखा गया है कि स्टूडेंट्स ने बड़े पुरअमन तरीके में, जैसे अभी आप कह रहे थे, बड़े पुरअमन तरीके से बैठ के वहाँ पे 1.5 महीना, और उसका नतीजा ये निकला कि वज़ीर तालीम को इस्तीफ़ा देना पड़ा। मोदी साहब ने पहली दफ़ा 12 साल में जो है वीडियो बना के स्टूडेंट से दरख्वास्त भी की कि आप अपना ये मुजाहरे ख़त्म करें, क्योंकि इंटरनेशनल मीडिया में भी ये बात फैल रही है। तो ये जो अभी मूवमेंट स्टूडेंट की जो मूवमेंट हुई है काकरोच जनता पार्टी, उसके क्या आप समझते हैं कि ऐसी चीज़ें दूसरे ममालिक पाकिस्तान में भी मसलन ऐसी मूवमेंट हो सकती है?
2: सबसे पहली बात तो ये है कि आप ये सारी तमहीद और इस मजमून के आगाज से ये पता चलता था कि वहाँ पुलिस ने काफी डंडाबाजी की है।
1: जी,
2: वो तो बिल्कुल बजा है।
1: जी,
2: और बाद में आपने ये भी जिक्र कर दिया कि क्या पाकिस्तान में भी ऐसी की कोई तहरीक चल सकती है। सवाल ये है कि क्या पाकिस्तान की पुलिस, खासतौर पर इस वक्त पंजाब की पुलिस,
1: जी,
2: जिस तरह के जबर सितम का आगाज किए हुए है, राहगीरों को पकड़ कर पीटना, सड़क पर उनकी बेइज्जती करना, कपड़े फाड़ना, और घरों के अंदर बल्ला वरंट दाखिल होकर खातिन को हरासा करना, बच्चों के सामने उनकी बेइज्जती करना, ये सब कुछ जो है ये तो पाकिस्तान के पंजाब में जारी है। मैं बाकी लोगों की बात नहीं करता। बलोचिस्तान को आप ले लें तो वहाँ ऐसे इख्तियार आते हैं, पिछले दिनों एक जज को गोली मारकर हलाक कर दिया, लेकिन वो पुलिस के हाथ में नहीं, वो वैसे किसी और तो वाकई में वो कत्ल हुए।
1: जी जी।
2: लेकिन अब आइए हिंदुस्तान की तरफ। हिंदुस्तान के नौजवानों ने ये जो एहतजाजी तहरीक चलाई और इसे काकरोच जनता पार्टी, अवामी पार्टी का नाम दिया, उसने वाकई ही मोदी साहब को घुटने टेकने पर मजबूर कर दिया और उनके वजीरे जो तालीम है उनको इस्तीफा देना पड़ा।
1: जी जी।
2: तो इसमें एक बात थी, ये इन नौजवानों का वो मुसम्मम इरादा था कि हम तब तक यहाँ से नहीं जाएंगे जब तक निज़ाम तालीम में सबसे बड़ी खामी जो है उसको दूर न किया जाए, और उस खामी के मुहर्रिक और जिम्मेदार जो हैं वो चूंकि वज़ीर तालीम है, लिहाजा वो अपने वजह से पीछे हट जाए।
1: जी।
2: और ये चीज़ जो है ये मंजूर कर दी गई है।
1: अच्छा।
2: पाकिस्तान में कोई ऐसी तहरीक चले, तलबा अपने हकूक के लिए कोई बात करें या आवाम जो है वो अपने हकूक के लिए कोई बात करें, तो आपने देखा है के वहाँ पर क्या होता है। आपने जिक्र किया कि काकरोच जनता अवामी पार्टी जो है उसकी तहरीक के दौरान हिंदुस्तानी पुलिस ने मुबैना तौर पर शरों वाली गोलियां चलाई।
1: जी हाँ, वो
2: वो कारतूस जिनमें शर्रे भरे होते हैं, और जब ये शर्रे वाली गोली चलती है تو یہ جسم کے مختلف حصوں پر مچھرے لگنے سے سوراخ کرتی ہے اور بعض اوقات چہروں کو مشک کر دیتی ہے اور آنکھوں میں اگر لگ جائے تو آنکھیں بینائی ضائع ہو جاتی ہیں.
1: بالکل
2: ایسی گولیاں استعمال کرنا عالمی سطح پر اقوام متحدہ کے قوانین کے تحت اور انسانی حقوق کے ضوابط کے تحت بالکل ممنوع ہے. لیکن ہندوستانی فوج نے آپ کو یاد ہوگا کہ پچھلے دو ڈھائی سال پہلے کشمیر میں آزادی کی تاریخ کو کچلنے کے لیے بلا کسی خوف و خطر یہ گولیاں چلائیں اور اس قدر لوگوں کو زخمی کیا اور اس قدر نوجوانوں کے جسم جو ہیں وہ چھلنے کیے اور کئی ایک کی بنائی جاتی رہی کہ آج تک اس کا کوئی حساب کتاب نہیں, اس کا کوئی استثواب نہیں کیا گیا.
1: اچھا پولیس نے
2: پاکستان میں اس کے مقابلے میں وہ نہ تو شروں والی گولیاں چلاتے ہیں, بڑا اچھا کرتے ہیں نہیں چلاتے, لیکن اس کے بعد وہ ربڑ کی گولیاں بھی چلاتے ہیں, لیکن جو زیادہ چلاتے ہیں وہ سیدھا گولی مارتے ہیں.
1: جی وہ صحیح گولیاں مارتے ہیں وہاں پہ.
2: اور آپ نے دیکھا ہے کہ پاکستان میں مختلف تین مقامات پر جو قتل عام ہوا لوگوں کا جس کا آج تک کوئی حساب کتاب نہیں ہے, وہ
1: باعث شرم ہے. اچھا وہاں پہ نصر صاحب ایک بہت قابل تعریف واقعہ ہے جو میں آپ کے ساتھ شیئر کرنا چاہتا ہوں. جب پولیس مار رہی تھی اسٹوڈنٹ کو تو وہ بھاگ رہے تھے مختلف جگہوں پہ, تو پارلیمنٹ جنتر منتر کے سامنے ایک مسجد ہے, ایک گرودوارا ہے اور ایک مندر ہے, تو مندر نے اپنے دروازے بند کر دیے لیکن سکھوں نے اور مسلمانوں نے مسجد اور گرودوارے کھول کے اور اسٹوڈنٹ جو بھاگ کے پناہ لینا چاہتے تھے ان کو وہاں پہ پناہ دی. اس کا نتیجہ یہ نکلا کہ جتنے اسٹوڈنٹ وہاں پہ ہندو اسٹوڈنٹ وہ برملا کہہ رہے تھے کہ ہمیں شرم کا مقام ہے کہ ہمارے اپنے جو مندر ہیں انہوں نے دروازے بند کر دیے لیکن سکھوں نے اور مسلمانوں نے اپنی جو جگہیں وہ کھولیں اور ہمیں بچایا. اور یہ چیز بتاتی ہے کہ مذہب کا ان چیزوں سے کوئی چکر نہیں, کیونکہ کچھ لوگوں نے ڈینش انڈین میڈیا نے یہ بھی کہا کہ ان جو یہ جو احتجاج ہے اس میں پاکستان اور چائنا کا بھی بڑا ہاتھ ہے, لیکن بعد میں پتہ چلا کہ یہ بڑکو غلط خبریں ہیں. لیکن یہ بات تو بڑی اچھی ہے کہ جب اور پھر وہاں پہ ایک تنظیم ہے وہاں پہ مسلمانوں کی جس نے وہاں پہ کھانا لگایا اور اسٹوڈنٹس کو کھانا دیا, پانی وغیرہ دیے, تو یہ ایک متحدہ ہندوستان میں ہندوستان کو متحدہ کرنے کا بھی ایک بہت اچھا موقع آیا ہے کہ سارے جو لوگ ہیں ہندو مسلمان سکھ وغیرہ وہ سمجھ گئے ہیں کہ ان کا مستقبل ایک جیسا ہے.
2: اللہ کرے کہ آپ کی یہ بات سچ ہی ثابت ہو کہ ہندوستان کے لوگوں کو ذہن میں یہ بات آ جائے کہ مذہب کے نام پر وہ کسی ایک مخصوص برادری کا استحصال نہیں کر سکتے اور نہ ہی انہیں کرنا چاہیے. لیکن آپ نے دیکھا ہے کہ اس مظاہرے کو اور اس کے دوران مسلمانوں اور سکھوں کا مظاہرین کے ساتھ دوستانہ برتاؤ جو ہے اس کو ایک طرف رکھتے ہوئے آپ دیکھتے ہیں کہ جگہ جگہ شہر شہر قصبے قصبے اس طرح مسلمانوں کو ان کے املاک کو ان کی عبادت گاہوں کو نشانہ بنایا جا رہا ہے.
1: جی جی جی.
2: اور سرکاری سطح پر باقاعدہ اس کی سرپرستی کی جاتی ہے. لیکن باقی صاحب ہم پڑوس میں ہندوستان کی جب بات کر رہے ہیں تو ہمیں اپنے آپ پاکستان میں پر بھی نظر رکھنی چاہیے.
1: جی جی.
2: کیا وہاں پر اقلیتی کی لوگوں کی عبادت گاہوں کو مشمار نہیں کیا جا رہا؟
1: جی جی بالکل کیا جا رہا ہے.
2: کیا ان لوگوں کا جیون جو ہے اس کو اس حد تک تنگ کر دیا گیا ہے کہ وہ پر مجبور ہوتے ہیں؟ تو جب ایسی چیزیں ہوں تو ہمیں پہلے اپنے گھر کی خبر لینی چاہیے, بعد میں ہم پڑوس میں دیکھتے ہیں کہ کیا ہو رہا ہے.
1: نہیں وہ درست ہے آپ کے پاس, لیکن میں بات کر رہا تھا وہ جو احتجاج ہوا نا اس کے تصور
2: وہ احتجاج کر رہا ہوں, احتجاج ہی کی بات کر رہا ہوں.
1: جی جی جی.
2: کیونکہ آپ نے پاکستان کا ذکر کیا تو میرے لیے یہ لازمی ہو جاتا ہے کہ میں اس کی بھی بات کروں.
1: جی جی درست.
2: منافقت اور جو اس طرح کے عوامل ہیں ان سے ہمیں محفوظ رہنا چاہیے, اور بات کرتے ہوئے ہمیں حالات کو جوں کا توں پیش کرنا چاہیے.
1: نہیں میں یہ کہہ رہا تھا کہ ہندوستان میں جو اسٹوڈنٹ ہیں وہ یہ کہہ رہے ہیں کہ مسلمان ہندو سکھ وہ ایک قوم کا حصہ ہے وہاں پہ.
2: जी ये उनका कहना बिल्कुल बजा है, और वहाँ के रहने वाले मुसलमान जो हैं, आपको पता है हिंदुस्तान की फौज में कितने मुसलमान हैं?
1: जी जी बिल्कुल,
2: कितने जनरल हैं, लेफ्टिनेंट जनरल
1: हैं। जी जी जी,
2: और पाकिस्तान के खिलाफ जंग में वो अपनी फौज के शाना बशाना खड़े पाकिस्तान पर हमले करते हैं, लेकिन वहाँ पर ये समझना कि मुसलमान जो है वो हिंदुस्तान की आबादी का हिस्सा नहीं है, ये गलत है। और यही बात हिंदुस्तान की मौजूदा हुकूमत जो है
1: exactly.
2: वो कह रही है, आप तो जानते हैं
1: जी।
2: आप इंसानी हकूक के मुताबिक कितना काम करते हैं
1: जी।
2: क्या ये हिंदुस्तान की सरकार मोदी सरकार का नारा नहीं कि हिंदुस्तान में रहना है तो हिंदू बन के रहो?
1: बिल्कुल दुरुस्त है, बिल्कुल दुरुस्त है।
2: आपके वो जो मिश्रा साहब रोजाना आपके प्रोग्राम में आ जाते हैं, कभी उनसे पूछिए इसका क्या मतलब है?
1: वो अभी आकर छुट्टियों में गए हुए, मैं सोच रहा था कि उनको
2: एक, एक, एक, एक, एक बात कह दी है, जरूरी नहीं कि उनको ऐसे प्रोग्रामों के खींचा जाए, क्योंकि वो तो अपनी बात करके चले जाते हैं।
1: जी जी।
2: दूसरी बात ये है कि हिंदुस्तान के मुसलमान पहले हिंदुस्तानी हैं, जैसा कि वो खुद कहते हैं
1: जी जी जी,
2: और बाद में हिंदुस्तान मुसलमान है, तो उनको इन डब्बों में बांट कर तकसीम करके जिस तरह इस्तेमाल का और जबरो तशद्दुद का निशाना बनाया जाता है, आप देखते हैं पिछले एक साल के दौरान हिंदुस्तान में कितनी मस्जिद मुसमार की गई है।
1: जी जी।
2: हिंदुस्तान में कोई मुसलमान अपनी दुकान पर कोई इस्लामी नाम नहीं लिख सकता।
1: जी जी। लेकिन अगर स्टूडेंट मूवमेंट की वजह से अगर थोड़ा सा बेहतर हो जाए हालात तो अच्छी बात है ना।
2: आपको मालूम है कि बनारस जैसे मुकद्दस शहर में
1: जी,
2: जहाँ हिंदू मुस्लिम सिख ईसाई और यहाँ तक बाग यहूदी सदियों से तक चले आ रहे हैं
1: जी,
2: वहाँ बिरयानी की एक शॉप है जो कि तकसीम मुल्क से पहले की दुकान है
1: जी,
2: और उसका नाम है कराची बिरयानी शॉप।
1: हाँ, उसका नाम भी चेंज करना चाहते थे। हाँ जी बिल्कुल,
2: चेंज नहीं करना चाहते थे, उस दुकान को आग लगाने की कोशिश की गई, उसका नेम बोर्ड जो है वो उतार दिया गया और आ गया कि इसका नाम बदलो। अब दूसरी तरफ आप देखिए पाकिस्तान में खासतौर पर कराची में गांधी के नाम से जितनी चीजें मंसूब है उनको दोबारा तजीन किया जा रहा है, उनको सजाया जा रहा है।
1: अच्छा, ये तो इन्फॉर्मेशन बहुत बहुत अच्छी दी है। अच्छा, डाउरी का मसला भी पाकिस्तान इंडिया और उस इलाके में बहुत प्रॉब्लम है, अगर खातून कोई डाउरी नहीं लेके आती तो उसको कई दफ़ा मार दिया जाता है। ये मसला भी अभी मैं इंडिया के तवस्से से बात कर रहे हैं तो अगर इस पर भी बात कर ली जाए कि पहले तो होता था कि अगर कोई ऐसी कत्ल होता था डाउरी के उसमें बड़ा एहतजाज किया जाता था, लेकिन अब कहा जा रहा है ये जो नया सर्वे आया कि वो अब लोग इस चीज़ को ज़्यादा अहमियत नहीं देते। अगर एक खातून दौरी लेके नहीं आती और उसको फैमिली जो है वो उसको मार देती है तो ये 6,500 के करीब कत्ल हुए हैं 2022 के बाद, तो ये तो बहुत बड़ी फिगर है, तो लोग क्यों नहीं इन इन चीज़ों को जो है वो बुरा महसूस करते?
2: इसका जवाब, बेहतर जवाब तो हिंदुस्तानी खुद दे सकते हैं कि
1: जी जी जी, लेकिन पाकिस्तान में भी तो होता ही है।
2: अब इस तरह के कत्ल से क्यों नजरें चुरा रहे हैं
1: जी जी,
2: और ऐसे वाकयात क्यों रूनुमा होते हैं
1: जी?
2: बिल्कुल आपने बजा कहा, पाकिस्तान में भी ऐसे वाकयात रूनुमा होते हैं, लेकिन पाकिस्तान में ऐसे वाकयात के रूनुमा होने की तादाद बहुत ही कम है।
1: अच्छा,
2: हमारे यहाँ पाकिस्तान में मौत तो वाकया नहीं होती, लेकिन दुल्हन को या बहू को जिस तरह के अजाब से गुजरना पड़ता है वो अलग किस्सा है।
1: वो जो तेजाब वगैरह भी फेंक देते हैं,
2: और उससे बेहतर उनका कहना यही होता है कि काश मैं मर गई होती। लेकिन हिंदुस्तान में ऐसे वाकयात जो है वो बहुत ज्यादा रूनमा होते हैं, और तजुर्ब की बात यह है कि ऐसे वाकयात में या तो ये कहा जाता है कि चूदा बनाते हुए कपड़ को साड़ी को आग लग गई, या ये कहा जाता है कि गैस का सिलेंडर फट गया। सवाल ये पैदा होता है कि क्या ऐसे वाकयात में सिर्फ बहू ही मारी जाती है, घर का कोई दूसरा मर्द नहीं मारा जाता? तो ये वाकयात जो है इनकी रोकथाम होनी चाहिए और कानून को अपना हाथ जो है वो सख्ती से इस्तेमाल करना चाहिए।
1: तो क्या इसमें गुर्बत का भी कोई हाथ है?
2: इसमें गुर्बत का क्या हाथ होगा, ये एक ऐसी रस्म है पाकिस्तान में, तो आपको पता है सरकारी तौर पर ब्याह शादियों के दौरान ना तो जहेज ज्यादा देने की एक खास तो मालियत का जहेज जो है वो आप दे सकते हैं
1: जी।
2: दूसरी तरफ शादियों और ब्याह की जो दावतें होती हैं उनमें मौजूद तादाद में मेहमानों को मदू किया जा सकता है, लेकिन होता क्या है, हजारों लाखों रुपए लगा के ऐसी डांटें की जाती हैं और फिर रिश्तेदारियां बनाते हुए बाज लोग तो इतने बेशर्म हैं कि वो जहेज के मुतालबे की फहरिस्त भेज देते हैं कि हमें ये चाहिए और उसमें मोटरसाइकिलें होती हैं, कार होती है, ये वगैरह वगैरह। तो ये चीजें, ये लालच जो है हमारे समाज में, इसको वही लोग खत्म कर सकते हैं जो साहिब इख्तदार हैं, और वही लोग इसको खत्म कर सकते हैं जो इसके नुकसानात से आगाह है, और आगाही जो है वो बहुत जरूरी है।
1: हाँ जी, अवेयरनेस होनी चाहिए। अच्छा, आपकी इजाज़त से अगर हम डेनमार्क की तरफ आएँ तो डेनमार्क की कुछ खबरें हैं, उस पर हम लोग बात कर लेते हैं। आपको याद होगा कि पिछली हुकूमत में वेंसरा पार्टी जो है वो हुकूमत का हिस्सा थी, लेकिन उससे उनको बड़ा नुकसान हुआ। जो इलेक्शन हुआ था पिछले, उसमें उनको काफ़ी जो है सीटें उनके हाथ से निकल गई। तो अब डिस्कशन हो रही है वेंसरा पार्टी के अंदर कि क्या प्रॉब्लम है हमारी पार्टी, जो एक ज़माने में बहुत बड़ी पार्टी थी, कई हुकूमतें बनाई हैं इसने। तो अब पता ये चल रहा है कि जॉटलैंड में, जहाँ पे वेंसरा पार्टी की अक्सरियत थी बहुत, वहाँ भी उसको काफ़ी प्रॉब्लम बढ़ रहे हैं। तो क्या आने वाली हमारे जो वोटर्स हैं वो अब इस तरह से वोट नहीं देते कि अगर आप जिम्मेदार पार्टी हैं तो आपको ज़्यादा वोट मिलेंगे किसी ख़ास इलाके में, बल्कि वो ये देखते हैं कि आपकी पार्टी की मजमूई सियासत कैसी है। तो क्या ये अभी वेंसरा वाले समझ जाएंगे इस बात को?
2: आपने बिल्कुल बात दुरुस्त कही कि वेंसरा पार्टी अपनी मकबूलियत जो है वो खो रही है, और ख़ासतौर पर आपको तो मालूम है कि ये जगीरदारों, ज़मींदारों और किसानों की जमात
1: पार्टी थी। जी बिल्कुल बिल्कुल,
2: इसके रूट्स जो हैं वो वहाँ पर हैं।
1: जी जी,
2: लेकिन अब वो लोग महसूस करने लगे हैं कि हुकूमत में रहते हुए भी वेंसरा पार्टी ने उनकी इतला बबूद के लिए कोई ख़ास इकदाम नहीं लिए थे।
1: जी,
2: और अब आप देखते हैं कि खास तौर पर आपने यूलैंड इलाके का जिक्र किया, सूबा यूलैंड का, यूलैंड का, उसमें आप देखते हैं कि मुदाफाती इलाकों में डैनिश पीपल्स पार्टी का जो असर रसूख है वो बढ़ रहा है, और सोशल डेमोक्रेट पार्टी भी वहां पर पीछे जा रही है, और इन दोनों पार्टियों के पीछे जाने से, यानी वेंसरा और सोशल डेमोक्रेट से जो खला पैदा हो रहा है वो इंतहाई दाएं बाजू की तरफ रुजू कर रहा है, और ये बात खतरनाक है समाज के लिए भी और खुद हमारे लिए, हम गैर मुस्लिम के लिए भी।
1: जी जी बिल्कुल,
2: खासतौर पर मुसलमानों के लिए। तो सोचने का मुकाम ये है कि वेंसरा पार्टी अगर अपनी इस गिरती हुई मकबूलियत की वजूहात जान चुकी है तो दूर करने के लिए क्या कर रही है?
1: जी,
2: इस बारे में वेंसरा पार्टी खामोश है। शोर तो मचाती है कि हम यूं कर देंगे, हम यूं कर देंगे, हम यूं कर देंगे, लेकिन राय इंतजाम जो है वो उसके यूं और तू करने से बेजार है।
1: अच्छा, अभी ये जो आपने अभी बताया वेंसरा पार्टी के साथ डेनिश पीपल पार्टी के, तो डेनमार्क की एक बहुत सियासी मुबसर है हेले इब, उन्होंने कहा है, जैसे अभी आप भी कह रहे हैं, कि डेनिश पीपल पार्टी वो अब ये चाहती है कि वेंसरा को पीछे किया जाए और वो खुद जो ब्लू ब्लॉक है, जो अपोजिशन का ब्लॉक है, उसको डोमिनेट करें, और उसमें उनको काफ़ी कामयाबी भी हासिल हुई है।
2: बिल्कुल आपने बिल्कुल कहा, और इसकी कई वजूहत हैं कि डेनिश पीपल्स पार्टी जो है वो क्यों इस कदर आगे बढ़ रही है। एक तो उसकी कमान जो है वो जानती है कि उन्हें निशाना कहाँ बनाना है, करना है और कैसे करना है।
1: जी जी जी।
2: दूसरी तरफ आप देखते हैं कि मुख्तलिफ सियासी पार्टियां, अभी ये जो इत्तेहादी हुकूमत कायम हुई है इसमें शामिल पार्टियों के कई लोग जो है वो उनसे बेसिकली मुतनफर हैं। वो इस इत्तेहाद के खिलाफ हैं, क्योंकि इस इत्तेहाद में बस आप ले लीजिए ये जो हमारी सोशलिस्ट पार्टी है, ये इसको देख लीजिए, ये अपने बुनियादी मंशूर ही से मुनारफ हो गई है।
1: Exactly.
2: क्योंकि अब ये कहने को तो बाएं बाजू की मखलूत हुकूमत है, लेकिन इस बाएं बाजू में वो उनसर दिखाई नहीं देता जिसकी वजह से ये बाएं बाजू कहलवाने की हकदार बनती है। अब वो दिन गए कि जब नेहरू ब्रो के इलाकों में सुर्ख फहरे लहराया करते थे, आपको तो अच्छी तरह याद है, आपका तो पूरा डेनमार्क में क्याम भी इन बातों में गुजरा है जी, और आप जानते हैं। लेकिन डेनिश पीपल्स पार्टी का ये कहना कि वो दाएं बाजू की जमातों में बड़ी पार्टी बन जाने के बाद या बन जाने की सूरत में अपना हाथ जो है वो सबसे ऊपर रखेगी, इसमें अभी वसूख से कोई बात नहीं कही जा सकती। क्योंकि कोई कई दूसरी पार्टियां हैं, चंद एक ऐसी पार्टियां हैं जो नहीं चाहती कि वो डेनिश पार्टी के जेरे इख्तियार आकर अपना वजूद जो है वो बरकरार रखें, और वो रख भी नहीं सकेगी।
1: जी जी जी।
2: तो आप देखिए कि आने वाले दिन जो है वो क्या बताते हैं। लेकिन डेनिश पीपल्स पार्टी और इस तरह की दूसरी जो खास तौर पर गैर मुल्कियों के मुतल्लिक और मुसलमानों के मुतल्लिक जो रवैया रखती है वो पेशरफ्त कर रही है।
1: अगर आप मॉडर्न मिसेस स्मिथ की वेबसाइट पे जाएं तो वो तो रोज़ाना फेसबुक पे भी वेबसाइट पे वो तो सिर्फ ये लिखते हैं मुसलमानों को निकालो यहाँ से, इमिग्रेशन बंद करो, मुसलमानों को वापस भेज दो। तो उनके उनकी तो एक ही रट है कि वो
2: ये बात आपने बिल्कुल बजा कही डेनिश पीपल्स पार्टी की, और इन पार्टी के सरबरा की वेबसाइट अगर आप देखें
1: जी
2: तो ये मुतालबा साफ नज़र आते हैं। लेकिन बशीर साहब
1: जी
2: आइए उन सियासी पार्टियों की मुनाफ़त देखिए जो खामोश रहकर हम पर वार करती हैं।
1: जी जी बिल्कुल।
2: सोशल डेमोक्रेट पार्टी जिसमें कई एक पाकिस्तानियों ने हालिया इंतखाबात में भी हिस्सा लिया, बतौर उम्मीदवार हिस्सा लिया और उनको वोट भी डाले और बल्दियाती इंतखाबात में भी हिस्सा लिया, यही सोशल डेमोक्रेट पार्टी के सियासी तर्जमान जो हैं वो ये सवाल उठा रहे हैं
1: जी
2: कि डेनमार्क में मुसलमानों की तादाद ज़्यादा हो रही है।
1: हाँ, उनके एक मिनिस्टर ने भी ये बात कही है। जी, जी
2: उनके मिनिस्टर ने भी ये बात कही है और उनके सियासी तर्जमान जो हैं जो अहम पोजीशन रखते हैं पार्टी में
1: बिल्कुल बिल्कुल
2: उनका ये कहना इसके पीछे क्या बात जो है वो पोशीदा है, वो किस बात को हवा देकर अवामी राय आमा को गैर मुल्कियों और खासतौर पर जैसा कि उन्होंने कहा मुसलमानों मुखालिफ तैयार करना चाहते हैं। हमारे लोग जो सोशल डेमोक्रेट पार्टी से मुंसलिक हैं बड़ी अच्छी बात है किसी डेनिश पार्टी के साथ रहना, मैं तो इस बात के बिल्कुल हक में हूँ, लेकिन उनको ये सवाल करना चाहिए अपनी पार्टी के अंदर भी और खुल कर पूछना चाहिए, अपने मुकामी अखबार में भी लिखना चाहिए और कौमी अखबार में भी लिखना चाहिए कि सोशल डेमोक्रेट पार्टी ये क्या ढोंग रचा रही है कि डेनमार्क में मुसलमानों की तादाद ज्यादा हो गई
1: है। हाँ, अगर आप फिगर्स देखें तो एक्चुअली डेनमार्क की 6 मिलियन की आबादी में से सिर्फ 3 लाख के करीब जो हैं और वो 5% बनते हैं तकरीबन 5-6%।
2: ये तो बाशी साहब का काम है कि वो अदाद व शुमार के साथ बात करते हैं।
1: जी, जी,
2: एक
1: जी,
2: आम डेनिश पीटरसन जेंसन हैंसन उसको इन चीज़ों से कोई तअल्लुक नहीं।
1: जी,
2: वो सियासतदानों के बयान देख कर उन पर मनो आन यकीन कर लेते हैं और कहते हैं वही अच्छा ये हो रहा है और ये हो रहा है, उनका कहना जो है उन्हें उस खौफ में मुब्तला कर देता है जो डेनिश सियासतदान खास तौर पर मुसलमानों के खिलाफ फैलाते हैं कि ये यूं कर रहे हैं, ये यूं कर रहे हैं, ये यूं कर रहे हैं और इनके इरादे ये हैं। इस बात की तरफ हमें गौर करना चाहिए और हमारे जो जिम्मेदार नौजवान खास तौर पर मैं उनसे करूँगा कि वो जो मैदान में आए हुए हैं सियासत में उन्हें इस बात पर बढ़ चढ़ कर हिस्सा लेना चाहिए और बताना चाहिए कि जनाब आप जो कुछ कह रहे हैं ये गलत है।
1: और उसके अलावा नसर भाई मीडिया में उनकी जो शमूलियत है बहुत कम है, क्योंकि मुझे याद है 80s 90s में तो बहुत लोग मीडिया में लिखते थे, इंटरव्यू देते थे, लेकिन आजकल हमारे जो मुस्लिम एनजीओज के सरबराह हैं या पॉलिटिकल पार्टीज़ में हैं वो पता नहीं वो डरते हैं या क्या बात है, वो बिल्कुल मीडिया के साथ उनका जो है ना कनेक्शन बहुत कम हो गया।
2: आप यकीनन मुझसे इत्तेफाक करेंगे कि एक दौर ऐसा था आज से कुछ 15-16 साल पहले कि जब अदारा मिन्हाजुल कुरान के नौजवान जो थे वो बड़े मुतार्रिक थे।
1: जी जी बिल्कुल बिल्कुल।
2: और खास तौर पर उन दिनों मोना शेख जो थी हमारे बुजुर्ग भाई शेख अशफाक साहब की बेटी,
1: जी
2: वो तो बहुत कमाल के मजामीन और मुसलसल मजामीन लिखते हैं।
1: बिल्कुल हाँ।
2: और उनके मजामीन जो थे वो रोजनामा इंफॉर्मेशन जैसे मुतबिर और एक गैर जानबदार अखबार की जीनत बनते
1: थे। बिल्कुल हाँ।
2: और मुझे इतनी खुशी होती है कि मैंने कई मुजामिन उनके संभाल कर रखे हुए थे और डेनमार्क रेडियो में होते हुए हम उनको इस्तेमाल करते थे खबरों के लिए और मालूम के लिए। ये अदारा मनाजिल कुरान अगर चाहे तो अपने नौजवानों को इस तरफ राजब कर सकता है, और इसी तरह दूसरे इस्लामी इदारे जो हैं वो भी अपने नौजवानों से ये कह सकते हैं कि मुआशरे पर नजर रखें, यहाँ के अखबार को देखते रहें और जहाँ कहीं मौका मिले और जरूरी समझें उस जो कुछ लिखा गया है एक पर अपने रजमल का इजहार तहरीरी तौर पर करें।
1: अच्छा, इसमें अगर मैं एक और चीज़ ऐड कर दूँ वो ये है कि क्योंकि हम अभी बात कर रहे हैं मुसलमानों के ख़िलाफ़ जो बातें हो रही हैं, तो 80s 90s में कुछ लोग ऐसे थे जो मजहबी ऑर्गेनाइजेशन के सरबराह थे, लेकिन वो मीडिया के साथ उनका बड़ा अच्छा जो है कम्युनिकेशन थी। अबू लबान थे, उसके अलावा दो तीन और लोग भी मैं जानता हूँ, लेकिन आजकल वही फिर बात आ रही है, नौजवान भी मीडिया से दूर हो रहे हैं, लेकिन साथ में जो हमारे यंग लोग जो मजहबी अमूर पे इनकी नज़र है वो भी थोड़ा सा घबराते हैं इस चीज़ से कि वो मीडिया में उनका नाम ना ज़्यादा आ जाए।
2: घबराना नहीं चाहिए उनको, बाकी कुरैशी की मिसाल सामने रखनी चाहिए जो हर वक्त इनके पीछे पड़ा रहते हैं।
1: नसर भाई, अब थोड़ा सा आगे चलें तो आप जानते हैं कि जब डेनमार्क की हुकूमत ने ग्रीनलैंड से काफ़ी ख़वातीन के साथ ज़्यादती की और उनको जो है वो IUD स्पिराल ज़बरदस्ती मिली है ताकि उनके बच्चे ना पैदा हो सकें, तो अब यह हुआ है कि हुकूमत ने कहा है उन ग्रीनलैंड ख़वातीन से जो अभी ज़िंदा हैं कि तुम कंपनसेशन के लिए अप्लाई कर सकते हो। तो अब ऐसे ये हुआ है कि तकरीबन 100 औरतों ने उस कंपनसेशन के लिए अप्लाई किया है और उन्होंने कहा कि हमारे साथ जो डेनमार्क ने ज़्यादती की है उसकी हमें कंपनसेशन मिली जाइए 3 लाख करोना पर वुमेन के हिसाब से। तो देर आया दुरुस्त आया, अब जो उनके साथ ज़्यादती हुई है उसका अजाला अभी किया जा रहा है, इसके बारे में आप क्या कहते हैं?
2: ये एक बड़ा अच्छा और नेक इकदाम है हुकूमत की तरफ से, लेकिन आप जानते हैं कि कुछ तकरीबन 6-7 माह पहले, बल्कि 1 साल पहले डेनमार्क में मौजूदा वज़ीर आज़म थी, जो उस वक्त भी वज़ीर आज़म थी मेटे फ्रेडरिक्सन, इन्होंने बाकायदा सरकारी तौर पर डेनमार्क की तरफ से सरकारी तौर पर ग्रीनलैंड के इन ख्वातीन से माफ़ी मांगी थी।
1: जी जी बिल्कुल।
2: और वो बच्चे जो ज़बरदस्ती डेनमार्क ग्रीनलैंड से उठाकर डेनमार्क लाए गए उन पर वो भी माफ़ी मांगी थी।
1: जी।
2: और अब ये जो मुआवजे की बात चल रही है ये बड़ी अच्छी चीज़ है, और मेरे ख्याल में उन लोगों को उन ख्वातीन की वो हुरमत जो काम बहाल नहीं हो सकेगी, लेकिन उनके इस मुआवजा की अदायगी के बाद डेनमार्क के इस जुर्म पर ये तस्दीक हो जाएगी कि इसने ये जुर्म किया था और इसको मुआवजा अदा करने की सजा मिलेगी।
1: जी।
2: ये बात जो है ये डेनमार्क के इखलाक पर और डेनमार्क के समाजी जो जो असूल हैं उन पर मनफी निशान लगाती है।
1: जी बिल्कुल। अच्छा, बच्चों के अपने वालदैन के साथ रिलेशनशिप पे भी डिस्कशन हो रही हैं डेनमार्क में, क्योंकि सोशल मीडिया की वजह से बच्चे जो हैं वो ज़्यादा वक्त अपना सोशल मीडिया पे गुजारते हैं, पेरेंट के साथ उनके रिलेशनशिप कोई अच्छे नहीं है। तो अभी जो नई फिगर्स आई हैं उसमें ये बताया गया है कि वालदैन के अपने बच्चों के साथ ताल्लुकात जो हैं वो अब बिल्कुल जो है कम हो गए हैं बहुत ज़्यादा। तो इसके बारे में हुकूमत ये चाहती है कि किसी न किसी तरीके से वो रवायात दोबारा जो है उसको कायम किया जाए, जिससे वालदैन के लिए जो चैलेंजेस होते हैं उनके जो रिलेशनशिप होता है अपने बच्चों के साथ वो बेहतर हो। तो इसमें हुकूमत क्या कर सकती है? इसमें
2: देखिए, हुकूमत जो कर रही है वो तो उसकी जिम्मेदारी भी है और उसका अखलाकी फर्ज भी है, सियासी फर्ज भी, लेकिन इसके लिए सबसे बेहतर चीज़ जो होती है और होनी चाहिए वो घरों का माहौल है। घर में वालदैन जो हैं उनका खुद बच्चों के साथ और बच्चों का वालदैन के साथ क्या रास्ता है,
1: जी।
2: क्या वो आपस में दिन में किसी वक्त ऐसी बातचीत करते हैं 15-20 मिनट, एक घंटा आधा घंटा आपस में, आज हमने क्या किया, तुम क्या कर रहे हो, ये चीजें जानने के लिए। आपको मालूम है कि शाम के खाने पर जब टेबल पर बैठते थे पूरा पूरा खानदान, तो ऐसी बातें हुआ करती थी। लेकिन अब माँ जो है वो आते ही अपना मोबाइल फोन खोल लेती है, बच्चे अपने इंटरनेट पर बैठ जाते हैं या अपने मोबाइल पर लगे होते हैं जी, और वालिद जो है वो बैठे हुए उसको पाकिस्तानी फिल्म देख रहे हैं या कुछ कर रहे हैं
1: जी।
2: उनको पाकिस्तान के मुताबिक बहुत कुछ जानना बहुत जरूरी है कि किसके शील कुकड़ ने किसके शील कुकड़ को हरा दिया जी। माफ कीजिएगा, ये माहौल जो
1: नहीं, दुरुस्त कह रहे हैं, बिल्कुल दुरुस्त कह रहे हैं।
2: ये माहौल जो है ये घर से शुरू होता है। आपको जो मुफीद बच्चे हैं वो तो दे सकती है, कानून साजी कर सकती है, लेकिन इतलाक आपको करना है बतौर वालदैन। आपने देखा है कि बरतानिया, फ्रांस, कनेडा में तो सोशल मीडिया पर नौजवानों के लिए पाबंदियां लगाई जा रही हैं।
1: बिल्कुल बिल्कुल।
2: और अगर डेनमार्क में भी यही चीज हो गई, जो कि बाद हालात में कुछ पाबंदियां लगाई गई, लेकिन अगर इसी तरह एग्जाम दिए गए जैसे कि फ्रांस में कर दिया गया है जी, तो फिर हम लोग खुद सीखेंगे क्या हो रहा है, ये क्या हो रहा है।
1: अच्छा,
2: चीजों को रोकने के लिए हमें अपनी जदीद टेक्नोलॉजी को इस्तेमाल करने की हदूद जो है वो खुद मुतय्यन करनी चाहिए और उन पर अमल करना चाहिए कि हमारा बच्चा मोबाइल टेलीफोन पर आई पर क्या देखता है।
1: अच्छा, आपने पाबंदियों की बात की है और हम थोड़ा हमने बात की थी, कुछ सियासतदान जो मुस्लिम पार्टियों से ताल्लुक़ है वो खुल के बात नहीं करते, लेकिन एक अच्छी खबर मैं आपके यहाँ शेयर करना चाहता हूँ। काशिफ अहमद जो कोपेनहेगन सिटी काउंसिल में मेंबर काउंसलर हैं, उन्होंने अपनी पार्टी की एक तजवीज़ की मुखालफत की है खुल के, और उन्होंने ये कहा कि मेरी जो पार्टी है वो बुरका प्रपोज़ल लेके आई है। ये बड़ी अहमकाना बात है, क्योंकि डेनमार्क में तो बुरका इस्तेमाल ही नहीं होता, तो जब एक चीज़ इस्तेमाल ही नहीं होती तो उसके ऊपर एक इस चीज़ को बैन करना या उसके बारे में बात करना जो है ये दुरुस्त नहीं है। कोपेनहेगन कमून में उन्होंने कहा कि ये प्योरली सिम्बॉलिक पॉलिटिक्स है, तो ये तो अच्छी बात है कि एक कोपेनहेगन के सिटी काउंसलर जो हैं जिनका पाकिस्तानी बैकग्राउंड है, उन्होंने खुल के अपनी पार्टी की मुखालफत की है इस पर।
2: बिल्कुल, आपने बजा कहा कि काशिफ अहमद ने जिस तरीके से इस मसले पर अपने मौकफ का इजहार किया है वो इंतहाई तहम्मुल के साथ और उन्होंने दलाइल के साथ अपने मौकफ को मजबूत बनाया है
1: जी।
2: वो जज्बाती नारे नहीं लगाते
1: जी,
2: मैंने यूं कर दिया, मैंने कश्मीर को यूं कर दिया, फलस्तीन को यूं कर दिया, बिल्कुल नहीं
1: जी, जी।
2: वो दैनिश शासक को दैनिश निगाहों से देखते हुए उस पर रद्द अमल का इजहार करते हैं। पर जैसा कि आपने अभी कहा, उन्होंने ये वाजे कर दिया है कि वो इस मामले को कौमी सतह पर अपनी पार्टी में पेश करेंगे
1: जी,
2: और उससे जवाब तलब करेंगे कि ऐसा क्यों है, जबकि यहाँ जनमत में बुरका इस्तेमाल ही नहीं होता
1: जी। जी बिल्कुल
2: जी। तो ऐसे शोशे छोड़ने और वक्ती मकबूलियत हासिल करने के अरबे क्यों इस्तेमाल किए जा रहे हैं,
1: और उनकी पार्टी जो है उसको कई गैर मुल्की पसंद करते हैं, रेडिकल वेंस्ट्रा के वो मेंबर हैं, लेकिन उन्होंने अपनी पार्टी को जो काफी लताड़ा है इस बात पे
2: जी हाँ। और देखिए, सियासतदान जो है वो भी गलती कर सकते हैं
1: जी जी,
2: लेकिन ऐसी गलती जिस जो एक मखसूस बरादरी की तरफ इशारा करती हो और उसे निशाना बनाती हो, उसका तो सवाल ही पैदा नहीं होता कि वो सरजद हो। सियासतदानों को खुद सोचना चाहिए कि वो क्या बात कर रहे हैं, कैसे इकदाम की सिफारिश कर रहे हैं, और मेरे ख्याल में काशिफ अहमद ने इस बात पर जिस तरह से एहतजाज भी किया है और इस बात को अपनी पार्टी में पेश करने और उनसे जवाब तलब करने का ऐलान किया है वो काबिले सताश है।
1: बहुत खूब, और हमारी ये ख्वाहिश है और उम्मीद भी है, जैसे हमने पहले भी बात की है, कि हमारे दूसरे जो मुंतखब नुमाइंदे हैं मुस्लिम पार्टियों में, उनको भी चाहिए कि वो ऐसे मसले पे बात करें जिससे सोसाइटी पे, अपनी कम्युनिटी पे बड़ा असर पड़ता है और जिससे उनके
2: आपने बहुत अच्छी बात की। इस वक्त बल्दिया कोपेनहेगन में कुछ और भी हैं बैठे हुए
1: जी जी बिल्कुल,
2: और मुसलमान इस्लामी वो अपनी शनाख्त भी रखते हैं, और मेरे ख्याल में एक दो और भी पाकिस्तानी हैं, अगर ये सब मिलकर काशिफ अहमद की आवाज़ में आवाज़ मिलाएँ तो ये नारा जो या ये फितना जो अब शुरू किया जा रहा है इसका मुनासिब से जवाब किया जा सकता है।
1: बिल्कुल ट्रू, बिल्कुल ठीक है नसर भाई, हमेशा की तरह हम आपके बहुत मशहूर हैं कि आपने अपना कीमती वक्त दिया।
2: बहुत शुक्रिया और मुझे बड़ी खुशी है कि आज छोटी छोटी खबरों में आपने बड़ी अहम बातें बताई, खास तौर पर हमारे जो जो बुजुर्ग हैं जी, उनको ध्यान रखना चाहिए अपनी सेहत और तंदुरुस्ती के मुताबिक, और शुगर से बचने के लिए तदाबीर जो हैं उनको अपनाना चाहिए। मैं आपके सामीन और नाजरीन को सलाम अर्ज करता हूँ और इंशाल्लाह मुलाकात होगी अब दो हफ्तों के बाद।
1: हाँ जी, अच्छा नसर भाई, दो आने वाले दो हफ्ते रेडियो जो है कोई प्रोग्राम नहीं करेगा क्योंकि समर की हॉलीडेज़ हैं, तो आपको भी हम रेडियो के लिए नहीं तकलीफ़ देंगे लेकिन आपके साथ प्राइवेटली हम मिलेंगे ज़रूर, बातचीत करेंगे, आपके पास आएंगे, आप वो शहर आएंगे,
2: बहुत बहुत बख्शेंगे, इससे बड़ी और क्या बात है।
1: बहुत बहुत शुक्रिया नसर भाई। रजा भाई, ये था आज का हमारा प्रोग्राम बातचीत के संग, उम्मीद है हमारे सामने और नाज़रीन को ये प्रोग्राम पसंद आया होगा। 16 अगस्त तक, और हाँ 14 अगस्त को पाकिस्तान एम्बेसी में पाकिस्तान की 79th जो है